ये लब्बैक अल्लाहुम्मा लब्बैक बार बार हम पढ़ते हैं, क्यों पढ़ते हैं? इसलिए इस बंदे का दिल अपने रब के साथ जुड़ जाए, और ये गवाही दे रहा है कि अल्लाह ताला जो तेरा हुक्म है मैंने लब्बैक ही कहनी है। ये तरबियत है लब्बैक कहने की, सारे साल में चंद दिनों में नहीं सिर्फ लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, ये अल्लाह मैं हाजिर हूं, तेरा कोई शरीक नहीं, मैं हाजिर हूं, कोई शरीक ही नहीं है, ना रबूबियत में कोई शरीक है, ना मुश्किल कुशाई में कोई शरीक है, ना हाजत रवाई में कोई शरीक है, ना नफा नुकसान का कोई और मालिक है, तेरा कोई शरीक नहीं, मैं हाजिर और ना यह इबादत में किसी के लिए सब करूंगा, इन इबादत का मालिक भी तू अकेला है, तू ही अकदार है, तेरा कोई शरीक नहीं, मैं हाजिर हूं। इन अलहमद, ये अल्लाह ताला सारे के सारे तारीफों का मालिक भी तू है, सारे के सारे तारीफों का लायक भी तेरी जात है, कोई और जात नहीं है, क्योंकि सारी कायनात का मालिक भी तू है, सारी कायनात का खालिक भी तू है, सारी कायनात का तदबीर भी तू करने वाला है, मुझे भी तू नहीं पैदा किया, हज को फर्ज तूने किया और मुझे भी तौफीक तू नहीं दी, सेहत भी तूने ही दी, तंदुरुस्ती भी तूने ही दी, हज को आसान भी तूने ही किया, तो सारी तरीफे सिर्फ तेरे लिए है, किसी और के लिए नहीं है। वन नेमत है, और ए अल्लाह सारी की सारी नेमतें भी तेरी तरफ से हैं, कोई नेमत का मालिक नहीं, जितनी नेमतें हैं इस पूरी कायनात में वो सिर्फ वो सारी की सारी सिर्फ और सिर्फ तेरी ही देन है, किसी और से नहीं है। सरापा नेमतों में हम डूबे हुए हैं, नेमतें कहां से आई, अल्लाह ताला के सिवा कोई मुनीम नहीं है, कोई नेमत देने वाला नहीं है, अल्लाह ताला के सिवा कोई भी, अल्लाह की कसम आंख के नूर को पैदा कोई नहीं कर सकता, ये आंख का नूर जिसे हम देखते हैं, दुनिया के सारे प्रोफेसर मिल जाए, अल्लाह की कसम से आंख के नूर को पैदा नहीं कर सकते, एक नुतफा जिसे इंसान पैदा होता है, अल्लाह की कसम पूरे कायनात मिल जाए एक नुतफा नहीं पैदा कर सकते, बल्कि अल्लाह ताला तो ये भी चिल्ला है कुरान मजीद में, जिनको तुम पुकारते हो, जिनको तुम इबादत करते हो, खजूर की गुट्टी के ऊपर जो पर्दा है ये लोग वो भी नहीं पैदा कर सकते। खजूर की गुठली को पर्दा देखा है कभी, कितनी बारीक पर्दा है, मुर्दा नजर आता है हमें, पेपर जैसे होता है, लेकिन वो भी जिंदा है, और अल्लाह की कसम पूरे कायनात मिल जाए पर्दा नहीं पैदा कर सकते। टेक्नोलॉजी कहां तक पहुंच गई है, चांद तक लोग जा रहे हैं, आसमानों के फिजाओं में सैर कर रहे हैं, लेकिन यह पर्दा पैदा कोई नहीं कर सकता। इसलिए साइंस वालों ने इस दीन को गलत साबित करने के लिए बहुत कुछ कर रहे हैं, आज भी बहुत कुछ कर रहे हैं, और हर जमाने में उन लोगों ने दीन के खिलाफ ही बात की है। तो लोगों ने कहा, देखिए आप लोग कहते हैं रूह के बारे में, रूह है क्या, रूह की हकीकत क्या है, आज तक भी बिलियंस ऑफ डॉलर वो खर्च कर रहे हैं जानने के लिए कि रूह क्या है। अल्लाह ताला फरमाए कुरान मजीद में, वैसे अलू नकाल रूह उन रूह में अम्र रब्बी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को यह इल्म न था कि रूह क्या है, और रूह हर इंसान के अंदर है, जो भी जिंदा इंसान उसके अंदर रूह है, उसको यह नहीं पता कि रूह है क्या चीज। साइंसदानों ने यह किया, टेक्नोलॉजी जैसे बढ़ती गई, उन लोगों ने टेस्ट किए, और टेस्ट करते कर जैसे जैसे माइक्रोस्कोप आ गए, उसके बाद फिर इलेक्ट्रॉनिक स्कोप्स आ गए, आहिस्ता आहिस्ता उन्होंने देखा, वो खाली सिर्फ जिस्म को नहीं देखा, जिस्म के मुख्तलिफ हिस्सों को देखा, टिश्यू ऑर्गन को देखा, टिश्यू को देखा, सेल को देखा, सेल के अंदर भी गए, यह भी देखा कि सेल के अंदर क्या क्या चीज है, जो सेल के अंदर चीज है उन तक भी गए कि ये किस चीज से बनी हुई है, ये देखने के ग्रुप होती क्या है। वहां तक गए तो उनको क्या मिला, कार्बन मिला, ऑक्सीजन मिली, हाइड्रोजन मिला, नाइट्रोजन मिला, ये सारे के सारे मुर्दा है, कार्बन कोयला, ऑक्सीजन हवा में मौजूद है, नाइट्रोजन मौजूद है और हाइड्रोजन मौजूद है, यही चीजें मिली, ये सब तो अलग अलग मुर्दा चीजें हैं, वो कौन सी चीज है जो इन मुर्दा को जिंदा करती है, और इंसान जिसमें कैसे जिंदा है, अल्लाह की कसम आज तक पहुंच नहीं सके वो, और न कभी पहुंचने वाले हैं। तो सारी के सारी नियमतें सिर्फ और सिर्फ अल्लाह ताला की तरफ से, किसी और की तरफ से नहीं, लगा वाल मुल्क और सारे के सारे बादशाह भी अल्लाह ताला सिर्फ और सिर्फ तू ही अकेला बादशाह है पूरे कायनात का, जुबान से ये इकरार कर रहे तलबिया पढ़ने वाला, पूरे कायनात का बादशाह भी तू है, तेरे सिवा कोई बादशाह नहीं है। और आखिर में
لا شریک لک. پھر لا شریک لک یہاں پر یہ الفاظ موجود ہیں شروع میں بھی اور آخر میں بھی کہ اللہ تعالیٰ کوئی شریک نہیں میں حاضر ہوں. تاکید ہو رہی ہے کہ کہیں آپ یہ بھول نہ جانا لا شریک لک بار بار پڑھتے ہو شروع میں بھی اور آخر میں بھی، یعنی تعریف کی حقدار صرف اللہ تعالیٰ کی ذات ہے، نعمت بھی صرف اللہ تعالیٰ کی طرف ہے اور بادشاہ بھی صرف اللہ تعالیٰ ہے. ان میں کبھی کسی کو شریک نہ کرنا. مشکل کشی حاجت روائی سوا اللہ تعالیٰ کے کسی اور کے لیے نہیں ہے. بعض ظالم لوگوں نے یہ کہا ہم یہ جانتے ہیں کہ پیدا کرنا، مشکل کشائی، حاجت روائی، نفع نقصان کا مالک، زندگی دینا، رزق دینا، یہ صرف اللہ تعالیٰ کے کام ہے. لیکن اللہ تعالیٰ نے اپنے بعض پیاروں کو یہ چیز عطا فرمائی ہے. اللہ تعالیٰ خود مشکل کشا ذاتی طور پہ ہیں اور اپنے پیارے بندوں کو یہ مشکل کشائی عطا فرمائی ہے. کتنی ظلم کی بات ہے. اللہ تعالیٰ جو احکم الحاکمین ہیں واضح الفاظ میں بیان کرتے ہیں قرآن مجید میں کہ خالق مالک تدبیر کرو صرف اسے اللہ تعالیٰ کی ذات ہے، کوئی اور ذات نہیں ہے. اور جو خلق اور تدبیر میں کسی اور کو کسی اور کے صرف کرے گا اسے شرک قرار دیا ہے، شرک اکبر اللہ علیہ السلام سے خارج کر دیتا ہے. پھر یہی اللہ تعالیٰ ہے جو کسی اپنے بندے کو یہی طاقت دے دیں، کیسے ہو سکتا ہے؟ اور یہ طاقت کیا نبی کریم صلی اللہ علیہ وسلم کے پاس تھی؟ اگر ان کے پاس تھی مشکل کشائی کی طاقت، کلف کل کی طاقت، تو کیا ان کی زندگی میں تھی ان کے وفات کے بعد تھی؟ کیونکہ زندگی میں تو کبھی ان سے مشکل کشائی اور حاجت روائی کسی نے دیکھی نہیں، اور نہ کسی صحیح حدیث یا ضعیف حدیث میں ثابت ہے. جنگ احد میں تکلیفیں تھیں، 70 بڑے بڑے صحابہ شہید ہوئے جن میں ان کے اپنے سگے چاچا حمزہ اور رحم بھی شامل تھے. تو وہاں تب مشکل کشے کہاں گئی؟ تب کن فیکن کہاں گیا؟ جنگ احزاب میں پیٹ پہ پتھر باندھتے تھے، نبی کریم صلی اللہ علیہ وسلم 2 پتھر باندھے ہوئے تھے اور صحابہ کرام ایک ایک پتھر باندھ رہے تھے، تب مشکل کشے کہاں گئی؟ نبی کریم صلی اللہ علیہ وسلم کی وفات کے بعد صحابہ کرام کے آپس میں جنگیں ہوئی، تب مشکل کشائی کہاں گئی؟ آج مشکل کشائی موجود ہے، تب مشکل کشائی کہاں گئی تھی؟ تو میرے بھائیو صرف محض ایک دھوکہ ہے، شیطانی وسوسہ ہے جو بعض لوگوں کی زبان سے نکلا اور بعض لوگوں نے اس کو دین بنا کر سمجھ لیا اور اپنا عقیدہ بنائے رکھا ہے. وہ یاد رکھیں یہ عقیدہ دار اسلام سے خارج کر دینے والا عقیدہ ہے. مشکل کشائی، حاجت روائی کا مالک صرف اور صرف اللہ تعالیٰ ہے، کوئی دوسری ذات نہیں. تو آئیے دیکھتے ہیں تربیت میں چند پیغام ہیں جو اللہ تعالیٰ اس تربیت میں رکھا ہے اور ہر حاجی کو بلکہ ہر مسلمان کو سمجھنے چاہیے. نمبر 1 اخلاص نیت. اخلاص کا پیغام ہے اس تربیت میں. جب آپ یہ کہتے لبیک اللہم لبیک کہ اللہ تعالیٰ میں حاضر صرف تیرے لیے میں حاضر ہوں، کسی کے دکھاوے کے لیے نہیں، کسی کو خوش کرنے کے لیے نہیں. اس لیے نہیں کہ لوگ کہے یہ حاجی ہیں، بلکہ اللہ تعالیٰ اس لیے کہ تیرا حکم تھا، میں نے سر جھکا کے تیرے حکم کی تعمیر. یہ اخلاص ہے. اتباع سنت، یہ تربیت ہمیں کہاں سے ملا؟ لبیک اللہم لبیک کے الفاظ نبی کریم صلی اللہ علیہ وسلم سے ہمیں ملے ہیں. اسے کہتے ہیں اتباع سنت، کہ اسی تربیت کو پڑھتے پڑھتے ہر حاجی جہاں سے بھی ہو، جس زبان کا بھی ہو، آپ سنو گے ملیشیا سے، بنگلہ دیش سے، انڈیا سے، پاکستان سے، جتنی بھی حاجی آتے ہیں وہ زبان یہ الفاظ پڑھتے ہیں لبیک اللہم لبیک. اگرچہ الفاظ میں تھوڑا سا الفاظ کے نکالنے میں تھوڑا سا دقت ہوتی ہے ان کو، لیکن یہ الفاظ ہوتے ہیں. تو یہ اتباع سنت ہے. جیسے اتباع سنت ان الفاظ میں، اتباع سنت ساری زندگی میں یاد رکھ، پورے سال میں اخلاص بھی اور اتباع بھی پورے سال میں ہونے چاہیے. نمبر 3 اسلام کی حقیقت میں نے ابھی بیان کی ہے کہ اپنے آپ کو اللہ تعالیٰ کے حوالے کر دیں. جو اللہ تعالیٰ کے احکام ہیں، حج میں تو ہم لبیک کہتے ہیں، اپنے بالوں کو بھی کچھ لوگ نہیں کھجاتے. بڑے تعجب کی بات ہے، کچھ لوگ یہ سوال کرتے ہیں بھی ہم کیا سر کو کھجا سکتے ہیں کہ نہیں، بال گر جاتے ہیں. اتنی اللہ تعالیٰ سے ڈر، کتنی اچھی بات ہے. لوگ ڈرتے ہیں، اللہ تعالیٰ کے ڈر سے ڈرتے ہیں، لیکن یہی لوگ ہوتے ہیں جو بعد میں جا کے سودے کاروبار کرتے ہیں، والدین کے نافرمانیاں کرتے ہیں. اور یہاں پر اتنا ڈر ہے کہ 2 بال 3 بال گر جائیں گے، آپ کو اللہ تعالیٰ سے ڈر ہے. اور سود وہ گناہ ہے جس کا اللہ تعالیٰ قرآن مجید میں اعلان کیا ہے کہ جنگ ہے اللہ تعالیٰ اور اللہ تعالیٰ کے رسول کی طرف اس شخص کے خلاف جو سود کھاتا ہے. تو اس وقت یہ ڈر کہاں چلا جاتا ہے؟
جس میں یاد رکھیں مکمل عبودیت اپنے آپ کو اللہ تعالیٰ کے حوالے کر دینا. نمبر تین رب ذو الجلال سبحانہ وتعالیٰ کی قدر. لوگوں نے اللہ تعالیٰ کی قدر نہیں جانی. یہ وہ رب ذو الجلال ہے جو پوری کائنات کا مالک ہے, پوری کائنات کی تدبیر کرتا ہے, اور پوری کائنات پہ اللہ تعالیٰ کی رحمت ہی ہے یہ کائنات چل رہی ہے. اللہ تعالیٰ کی رحمت نہ ہوتی تو اللہ قسم کائنات کے نیچے نہ سکتی. اللہ تعالیٰ کی رحم و کرم ہی ہے. تو رب پہچان اپنے رب ذو الجلال کو, تیرا رب کون ہے, کیسا رب ہے, اس رب نے تمہیں کتنی عظیم نعمتوں سے نوازا ہے, کتنا عظیم و کریم رب ہے, کتنا جلیل رب ہے. تو یاد رکھو جو لوگ شرک کرتے ہیں یا کفر کرتے ہیں, ما قدر اللہ حق قدر, اللہ تعالیٰ کی قدر نہیں جانی, اللہ تعالیٰ کی تعظیم نہیں جانی کہ اللہ تعالیٰ کی کیا قدر ہے. جو لوگ بدعت کرتے ہیں, ما قدر اللہ حق قدر, اللہ تعالیٰ کی قدر نہیں جانی. جو لوگ والدین کی نافرمانی کرتے ہیں, اللہ تعالیٰ کی قدر نہیں جانی. جو لوگ سودی کاروبار کرتے ہیں, زنا کرتے ہیں, موسیقی سنتے ہیں, اللہ تعالیٰ کی قدر نہیں جانی. جتنے بھی گناہ کبیرہ ہیں یا صغیرہ گناہ ہیں جو لوگ کرتے ہیں جان بوجھ کے, انہوں اللہ تعالیٰ کی قدر نہیں جانی. نمبر چار اس بندے کی حقیقت دیکھیں, محتاج, ذلیل, کمزور, بیچارہ, مسکین, فقیر, اپنے رب کے سامنے دائماً دامن پھیلا کے سر جھکا کے چلتا ہے اور قدم قدم پہ اپنے رب کو راضی کرنے کے لیے لبیک ہی کہتا ہے. لیکن پھر یہی بندہ ہوتا ہے حج کے فوراً بعد اس کے بالکل حالات بدل جاتے ہیں, وہ سر جھکا ہوا تھا سر اٹھ جاتا ہے, اور زبان سے جو لبیک تھا وہ چلا جاتا ہے, اور نافرمانی ہوتی ہیں. الا من رحم اللہ سبحانہ وتعالی. توحید کا سبق پورا طلبے میں توحید ہی ہے. توحید کو سمجھو. جو لوگ توحید کو طلبے میں نہیں سمجھتے, حج میں نہیں سمجھتے, وہ کب سمجھیں گے؟ حالانکہ دیکھیں اپنے برے ماحول کو چھوڑ چکے ہیں, اپنے گھر بار کو چھوڑ چکے ہیں, اپنے پیاروں کو چھوڑ چکے ہیں. یعنی کوئی اور چیز نہیں ہے جو آپ کے اور آپ کے رب کے درمیان میں کوئی اوڑ یا دیوار بن سکے. سب کچھ آپ پیچھے چھوڑے اپنے رب کے لیے, اور اس توحید کے ملک کی طرف آتے ہیں جہاں پر توحید ہی توحید کا سبق ہے. اگر یہاں سے توحید کا سبق نہیں سیکھیں گے تو کہاں سیکھیں گے؟ اگر حج میں نہیں سیکھیں گے تو کب سیکھیں گے؟ نمبر پانچ شرک کی حقیقت کو سمجھنا اس تربیت کے اندر ہے. شرک کسے کہتے ہیں, شرک کی کتنی قسمیں ہیں, یہ سمجھو, یہ جانو. یہ ہر مسلمان پر فرض ہے کیونکہ عقیدے کے اہم اور بنیادی مسائل ہیں کہ ہر مسلمان ان کو اچھی طرح جانے. اقول ما تسمعون واستغفر الله العظيم الجليل لي ولكم ولسائر المسلمين من كل ذنب فاستغفروه انه هو الغفور الرحيم.

मर्दों में घुस के, भीड़ में घुस के तुमने भरोसा दिया है हजरत सूद को, कौन सा तुमने उमरा किया, कौन सा तुमने तवाफ किया? इसे कहते दीन के इल्म और दीन की समझ। गैर महरम मर्दों के कंधे लग रहे हैं, बाजू लग रहे हैं, कभी पेड़ पे हाथ, कभी सीने पे हाथ, कभी सर पे हाथ लग रहा है, कभी किसी को दुपट्टा गिर गया, क्योंकि ये क्या है? ये तवाफ होता है तो मुसलमानों को तकलीफ ना पहुंचाए मेरे भाई। फराइज की अदायगी के साथ हज करना है, मुसलमान को तकलीफ पहुंचाना हराम है, जायज नहीं है। और उसे तकलीफ से बचाना, उसकी हिफाजत कर, जैसे आप अपनी जान प्यारी है ना, आपको मुसलमान भाई को उसकी जान प्यारी है, तो जैसे अपनी जान की हिफाजत करते हो, आप पर फर्ज उसकी जान की भी हिफाजत करो। तुम्हें पसंद है कि तुम्हारी गीबत ना करे, कोई चुगलखोरी ना करे, तुम पर कोई जुल्म ना करे, उसे भी पसंद है कि उस पर उसकी कोई गीबत ना करे, चुगलखोरी ना करे, उसे उस पर कोई जुल्म ना करे। तो हज करना है फराइजगी की अदायगी के साथ। पांचवें नंबर पे हज करना है मुहर्रमात से इज्तनाब करने के साथ। इसी हदीस में अल्लाह ताला के प्यारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम से मुस्लिम की रिवायत है, वह इधर नहीं तुम अनशन फदरू हूं, जब मैं तुम्हें किसी चीज से मना करूं फौरन छोड़ दू। मनहियात मुहर्रमात है, यह कायदा है। किस चीज से मना किया है हमें? झूठ, फरेब, धोखा, गीबत, चुगलखोरी, जुल्म, बिदआत, शिर्क। मेरे भाई, बाज लोग तावीज बंधा हुआ है, तावीज लटकाया हुआ है इहराम की हालत में, तवाफ कर रहे हैं, देखा है कि नहीं देखा? जो कोई ख्याली बातें हैं आंखों से देखते हैं। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन तअल्लक तमीमतन फकद अशरक, जिसने तावीज लटका उसने शिर्क किया। और यह साहब अपने मुल्क से आते हैं, एहराम में बदा हुए, जुबान पे लब्बैक है, ला शरीक लक लब्बैक, शिर्क आवे बाजू पे, दाएं बाजू पे शिर्क लटका हुआ है, किसी के सीने के साथ गले में तवीज लटका हुआ है। हज करना मुहर्रमा से इज्तनाब के साथ, ना तो याद आई तवाफ करते हुए, पहले तो एहराम पहनते हुए याद ना आया, यार इसे अभी तो उतार दूं मैं, इसलिए अगर कोई नफा नुकसान के मालिक होता तो अब तक था, अभी तो मैं अल्लाह के घर में जा रहा हूं ना, वही मालिक कायनात है, वही मुश्किल कुछ हाजत रवा है, अब उधर भी ये चीज लेके जाऊं मैं? किसने काले धागे बांधे हुए, किसने तवीज लटकाए हुए, किसने सिपियां गले में डाली हुई है, किसने क्या किया है? अल्लाह ताला के प्यारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने अपने एक सहाबी को देखते हाथ में कड़ा, फरमाते हैं ये क्या है? साहबी अर्ज करते हैं, मिनल वाहिना, जिसमें दर्द होता है इसे मैंने पहना हुआ तो मुझे थोड़ी सी आराम मिल जाता है। अल्लाह ताला के प्यार पैगंबर सल्लम फरमाते हैं, इसे उतार दो, अगर तुम्हारी मौत इस हालत में हो जाती, ये कड़ा तुम्हारे हाथ में होता, मा अफलहत अबदा, तो कभी फलाह ना पाता। अल्लाह ताला के प्यारे पैगंबर सल्लम के सहाबी कभी फलाह ना पाते अगर ये कड़ा उनके हाथ में होता। मेरे और आपकी क्या हैसियत है? हम लोग कौन है? साहबा के सामने हमारी हैसियत क्या है? कड़े भी पहने हुए हैं, जंजीरें भी पहनी हुई हैं, तावीज भी लटकाए हुए हैं, काले धागे भी पहने हुए हैं, पीले धागे भी पहने हुए हैं, सरापा शिर्क में डूबे हुए हैं, औरतें मर्द बच्चे भी इसे महफूज नहीं, छोटे बच्चे के गले में देखें तीन तीन चार चार तावीज होते हैं। मन तअल्लक तमीमतन फकद अशरक, अल्लाह से डरो, अभी तो उतार दो ना, अल्लाह ताला कैसे तौफीक देगा? देखिए जब तक आप एक बलिश्त करीब नहीं होंगे ना, अल्लाह ताला करीब नहीं होगा। इब्तिदा हम करेंगे, हमें करनी है इब्तिदा, हम मुहताज हैं, फकीर हैं, मिस्कीन हैं, हकीर हैं, अल्लाह ताला जो बेनियाज है ना, समझ है, उसे क्या जरूरत है हमारी? हम करीब नहीं होंगे तो फिर कभी भी करीब नहीं हो सकेंगे, याद रखें। और इस पाक जगह पे हम करीब रहोगे तो फिर कब होंगे? एक बेहतरीन मौका है मुहर्रमात से इज्तनाब करने का, जिसने हज में फराइज की अदायगी और मुहर्रमात से इज्तनाब ना किया, फिर भाई बाद में बहुत मुश्किल हो जाता है।
اور نبی رحمۃ صلی اللہ علیہ وسلم فرماتے ہیں حج کے لیے خاص جو محرمات سے اجتناب ہیں، من حج فلم يرفث ولم يفسق رجع قیمه ولدته امه، جس نے حج کیا اس حالت میں کہ اس نے رفت نہیں کی، رفت کہتے ہیں کوئی بےہودہ بات کرنے کی، بیوی سے جمع کرنے کی بات، کوئی بھی جیسے جو شخص بیوی سے بات کرتا ہے پرائیویٹ باتیں ہوتی ہیں، نہیں، احرام کے حال میں حج میں نہیں کرنی ہے بات، بیوی سے بھی نہیں کرنی، اگرچہ جائز ہے اپنی بیوی سے حلال بات کرنا لیکن اس موقع پر جائز نہیں ہے، حرام ہے. فلم يرفث ولم يفسق، کوئی فسوق عمل، کوئی محرمات کا ارتکاب نہ کرے جس میں جھوٹ ہے، فریب ہے، جو میں نے بھی بیان کیا. جس نے اس حالت میں حج کیا، رجع واپس آئے گا حج سے، کیسے واپس آیا؟ کہ یوم ولدت تم، جیسا کہ اپنی ماں کے پیٹ سے ابھی پیدا ہوا ہے. جانتے کہ ماں کے پیٹ سے پیدا ہوئے کا کیا معنی ہے؟ یعنی کوئی گناہ باقی نہ رہا، نہ کبیرہ نہ صغیرہ، سارے گناہوں سے پاک، سارے کبیرہ گناہ. علماء فرماتے سوائے شرک کے اللہ تعالی فرماتے ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، ما دون ذلک میں سب شامل ہے، لیکن شرک اللہ تعالی بغیر توبہ کے معاف نہیں کرتا. جس نے تعویذ پہنا ہوا ہے اور حج کے بعد یہ تعویذ باقی رہا، دل میں یا رسول اللہ مدد، غوث مدد باقی رہا، اور حج سے فارغ بھی ہو گیا، اپنے ملک میں پہنچ بھی گیا، اس کا کوئی حج نہیں ہے، کوئی حج نہیں ہے اس کا. چھٹے نمبر پہ احسان اور حسن اخلاق کے ساتھ حج کرو. حج مبرور کا طریقہ چھٹے نمبر پہ احسان اور حسن اخلاق کے ساتھ حج کرو. اللہ تعالیٰ نے سورة الحج میں جب حج کی آیات کو بیان فرمایا، ان آیات کے اختتام دو لفظوں سے کیا ہے، وبشر المحسنین، خوشخبری سناؤ محسنین کو، احسان کرنے والوں کو. اگر آپ نے حج بغیر احسان کے کیا نا تو حج مبرور نہیں ہے. احسان کیا ہے؟ پرفیکشن اور ایکسلنسی ہے آپ کے قول اور عمل میں، آپ حسن اخلاق بہترین طریقے سے، آپ اللہ تعالیٰ کی عبادت بھی بہترین طریقے سے کر کے آئے ہو، کر رہے ہو، اور اللہ تعالیٰ کی مخلوق کے ساتھ جو تمہارا تعلق وہ بھی سب سے بہترین طریقہ ہے، یعنی اس سے بہتر کوئی طریقہ نہیں ہے آپ کے لیے. یعنی آپ اگر دنیا کے کسی محبوب ترین انسان سے پیش آتے ہو تو حج میں آپ عام عثمان سے ویسے پیش آتے ہو. احسان کے ساتھ حج کرو. نماز پڑھی بہترین طریقے سے، حج کے ارکان واجبات سنتیں بہترین طریقے سے ان پر عمل کیا، اور لوگوں کے ساتھ جب بھی گفتگو ہوئی، جب بھی بات ہوئی، مسکرا کے، پیار سے، نرمی سے بات ہوئی ہے. یہ حج ہے احسان کے ساتھ. مبشر المحسنین، اس اللہ تعالیٰ نے ان آیات کا اختتام ان دو لفظوں سے کیا ہے، بشارت ہے حج مبرور کی محسنین کے لیے. جس نے احسان کو سیکھا نہیں ہے حج میں کب سیکھے گا؟ یعنی جس نے، جو آج نہ تو الگ معرفت حاصل کر سکتا ہے، نہ اخلاص کو سمجھ سکتا ہے، نہ فرائضگی کی، نہ اتباع سنت کو جان سکتا ہے، نہ فرائضگی کی ادائیگی آسان طریقے سے کر سکتا ہے، نہ محرمات سے اجتناب کر سکتا ہے، اور نہ ہی احسان کو سمجھ سکتا ہے، کیونکہ آج گھر ہے، بیوی ہے، بچے ہیں، رکاوٹیں ہیں نا، جاب ہے، کام ہے، فارغ نہیں ہے. ارے حج میں تو فارغ ہی فارغ ہے نا، آزاد ہی آزادی ہے نا، وہاں پر کون سی تمہیں قید ہتھکڑی لگی ہے؟ اگر وہاں پر حج مبرور کو نہیں جانا، نہیں سیکھا تو کب سیکھو گے؟ اللہ تعالیٰ سلام اللہ، اللہ تعالیٰ کا قرب اور نزدیک حج میں حاصل نہیں کی، اللہ تعالیٰ کی رضامندی حج میں اگر حاصل نہیں تو پھر کب کرو گے؟ میرے بھائی یہ باتیں آسان ہیں، کہنے کو آسان ہے، کرنے کو مشکل ہے، کوئی کر کے دکھائے نا. واللہ ہے، اور جو کرنے کے لیے کوشش کرتا ہے، ہم صرف کوشش کرتے ہیں، اللہ تعالیٰ آسانی پیدا کرتا ہے. اور کہاں سے، کیسے، کب آسانی آتی ہے یہ ہماری بس کی بات نہیں ہے، وہ نہ ہم سوچ سکتے ہیں. ساتویں نمبر پہ یہ سب کیسے ممکن جو ابھی تک میں نے کچھ کہا ہے، ساتویں نمبر پہ ہے
دل سے حج کرو, دل سے حج کرو. ارے دل سے بھی حج ہوتا ہے. ہم حج کرتے ہیں اپنے جسم سے, اپنے بدن سے حج کرتے ہیں, اور اس بدنی عمل کا حقیقت اثر دل پہ ہونا چاہیے تھا, کیونکہ تقوی اصل مقصد ہے نا حج کا. ہم متقی پرہیزگار بن جائے, تقوی دل کا عمل ہے. اللہ تعالیٰ کے پیار پیارے علیہ وسلم فرماتے ہیں تقوی ہا ہونا, تقوی یہاں پہ ہے, اور اشارہ کرتے اپنی انگلی سے سینے کی طرف. تو تقوی کی جگہ تو دل ہے. حج میں لڑائی ہوتی ہے, جھگڑا ہوتا ہے, گالی گلوچ ہوتی ہے, غیبت ہوتی ہے, چغل خوری ہوتی ہے, ظلم ہوتے, بہت سارے محرمات کے ارتکاب بعض مسلمان کرتے ہیں. کیوں؟ کیونکہ وہ جسم سے حج کر رہے ہوتے ہیں, دل سے حج نہیں کر رہے ہوتے. ارے دل سے حج کیسے ممکن ہے؟ اگر کوئی شخص یہ پوچھے کہ حج کیسے کرنا ہے, قرآن مجید سے آپ اسے کون سی سورت بتاؤ گے کہ حج کا طریقہ کیا ہے؟ وہ جانتے ہیں سورت جی حج, حج کا طریقہ کس سورت میں, حج کے طریقے, حج کے طریقہ کا ذکر کس سورت میں ہے؟ سورت الحج کس نے کہا ہے؟ سورت الحج میں سورت بقرہ بارک سورہ بقرہ بارک اللہ. دیکھیں حج کرنے کا طریقہ سورہ بقرہ میں ہے, جو ہم حج کرتے ہیں وہ سورہ بقرہ میں ہے, لیکن سورت الحج میں جس کا نام ہی سورت الحج ہے وہاں پر حج کا طریقہ تو ہے لیکن دل سے حج کا طریقہ جسم سے نہیں ہے. یعنی جس نے حج کرنا ہے پہلے سورت الحج کو سمجھے, پھر سورہ بقرہ کو پڑھے, وہ آیات جس میں حج کا طریقہ بیان کیا ہوا ہے, پھر ان احادیث کو پڑھے جن کے جن آیات کی تشریح احادیث میں ایک آپ نے حج کیسے کیا تھا, پھر حج کرے. اسے کہتے ہیں قرآن مجید کی بلاغت کی خوبصورتی, قرآن کا انداز بیان بڑا خوبصورت ہے کہ حج کرنے والے پہلے اپنے دل میں اللہ تعالیٰ کا ڈر بٹھا دو, حج کرو اللہ تعالیٰ سے ڈرتے ہوئے,